गर्ने चिन्ता चर्चा गरिएको छ। उहाँले साथै भन्छन् कि धेरै परिमाणको गौधन र क्षति भएका अञ्चलहरूमा दुग्ध उत्पादन केन्द्र बनाउने परिकल्पना लिइनेछ। राज्य सरकारले उद्धार र सहाय अभियान कसरी अगाडि लगेको छ त्यसबारेमा उल्लेख गर्दै डाक्टर शर्माले भन्छन् कि बाढले ध्वंस पारेका जिल्ला चारवटाको 66,891 परिवारलाई 15,000 गरी 97,34,00,000 रुपियाँ दिएको छ। उहाँले साथै भन्छन् कि बाढमा क्षयक्षति को मूल्याङ्कनको निम्ति प्रभावित अञ्चलहरूमा जरिप चलाइएको छ। असम अरुणाचल सीमा समस्या चाँडै समाधान हुनेछ भनेर मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले दावी गरेका छन्। उहाँले भन्छन् कि सिमानामा रहेका धेरै संख्यक ग्रामको क्षेत्रमा अरुणाचलसँग सीमा समस्या समाधान गरेको छ। मात्र 5 अञ्चलका 52 ग्राममा अहिले पनि समाधानको लागि पर्खिरहेको छन्। उहाँले भन्छन् कि सीमान्त उन्नयन विभागको जानकारी अनुसार 123 ग्राममा 71 सीमा समस्या समाधान भएको 71 सीमा समस्या समाधान भएको र बाँकी 52 ग्राममा पनि समस्या समाधानतिर अघि बढेको छ। उहाँले भन्छन् कि 5 अञ्चलमा सङ्घात छ र ती 5 अञ्चलको निम्ति असम र अरुणाचलले आञ्चलिक समिति गठन गरेका छन्। 5 अञ्चलका निम्ति एकजना गरी क्याबिनेट मन्त्रीलाई लिएर एउटा गरेर आञ्चलिक समिति गठन गरिएको छ भनेर जानकारी दिन्छन्। उहाँले साथै भन्छन् कि अरुणाचल सरकारले यस्तो समिति गठन गर्छन् र डाक्टर शर्माले भन्छन् कि अरुणाचल र असमको चुनावको लागि विगत 1.5 वर्ष यो समितिले सक्रिय रूपमा काम गर्न सकेका थिएनन्। सरकारले समितिहरू चाँडै सक्रिय गर्नेछ भनेर उल्लेख गर्दछन्। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आज नयाँ दिल्लीको विज्ञान भवनमा आयोजित एउटा कार्यक्रममा 115 शिल्पीलाई 2024-25 वर्षको सङ्गीत नाटक एकाडेमी पुरस्कार र फेलोसिप प्रदान गर्नुहुनेछ। पुरस्कार प्राप्तहरूभित्र राज्यका 5 विशिष्ट शिल्पी छन्। शिल्पी प्रेम ओझा बरबायन र कथक शिल्पी विपुल चन्द्र दासले 2024 वर्षको लागि एकाडेमी पुरस्कार लाभ गरेका छन्। एकै गरी 2025 वर्षको निम्ति क्षत्रिय शिल्पी मल्लिका कन्दली, क्षत्रिय तथा नृत्य शिल्पी भास्कर ज्योति ओझा र अभिनयका क्षेत्रमा चेतना दासलाई एकाडेमी पुरस्कार लाभ गरेकी छिन्। 2024-25 वर्षको उस्ताद बिस्मिल्ला खान युवा पुरस्कार अघि बढाइएको छ। 2024 वर्षको निम्ति खोलवादक देवजित शैकिया, क्षत्रिय नृत्यका शिल्पी निरञ्जन शैकिया, बरबायन र टोकारी गीतका शिल्पी उस्ताद बिस्मिल्ला खानले युवा पुरस्कार लाभ गरेका छन्। देशका मोट 7 विशिष्ट व्यक्तिलाई नाटक एकाडेमी फेलोसिप र एकाडेमी रत्न प्रदान गरिएको छ। आकाशवाणी गुवाहाटीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।

0: सबै श्रोताबिन्दलाई हाम्रो नेपाली कार्यक्रममा म दीपामणि शर्मा हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछु आजको हाम्रो कार्यक्रमहरू। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडिया मेपको 411.5 मिटर, 729 किलोहर्ज साथै 101.6 मेगाहर्जमा र समय यस बेला दिउँसोको 3:23 र 18 सेकेन्ड भइसकेको छ। यसका साथै समूह श्रोताबिन्दलाई फेरि एकपल्ट हाम्रो कार्यक्रममा स्वागत जनाउँदै आरम्भ गर्दैछौँ कार्यक्रम। श्रोताबिन, कार्यक्रमको पहिलो चरणमा आउनुहोस् त सुनौ रोजगार समाचार। आसाम पावर जेनेरेसन कर्पोरेसन लिमिटेडमा रिक्त भएका एसिस्टेन्ट म्यानेजर र जुनियर म्यानेजर पदको निम्ति आवेदन मागिएको छ। यसका 10 गरी पद छन्। इलेक्ट्रिकल र सिभिल शाखामा प्रार्थीका निम्ति 6 पद, मेकानिकल शाखामा प्रार्थीका निम्ति 4 पद, ह्युमेन रिसोर्स शाखामा प्रार्थीका निम्ति 3 पद, इन्फर्मेसन टेक्नोलोजी शाखामा प्रार्थीका निम्ति 2 पद, इन्स्ट्रुमेन्टेसन शाखामा प्रार्थीका निम्ति संलिष्ट शाखामा बिटेक अथवा 3 पाठ्यक्रम डिप्लोमा रहेको हुनुपर्दछ। ह्युमन रिसोर्स शाखाका पदका क्षेत्रमा प्रार्थी एमबिए अथवा पिजिटिजिएम रहेको हुनुपर्छ। मासिक वेतन 37,000 112,000 साथै 14,200 रुपियाँ ग्रेड पे र अरू बोनसहरू रहनेछ। जुनियर म्यानेजर पदका निम्ति सङ्ख्या छ 31। यसका 12 पद इलेक्ट्रिकल शाखामा प्रार्थीको निम्ति छ, 9 पद सिभिल शाखाका प्रार्थीका निम्ति, 6 पद मेकानिकल शाखाका प्रार्थीका लागि र 2 पद इन्फर्मेसन टेक्नोलोजी र इन्स्ट्रुमेन्टेसन शाखाका प्रार्थीको लागि मात्रै छ। प्रार्थी संलिष्ट शाखामा इन्जिनियरिङ डिप्लोमा रहेको हुनुपर्दछ। मासिक वेतन 25,000 रुपियाँबाट 92 साथै 12,000 रुपियाँ ग्रेड पे र अरू बोनसहरू रहनेछ। यी सबै पदको क्षेत्रमा प्रार्थीको उमेर 21 38 रहनुपर्छ। विस्तृत जानकारीको लागि आवेदनको वेबसाइट छ www.apdcl.org। आवेदनको अन्तिम मिति जुनियर म्यानेजर पदको क्षेत्रमा 21 अगस्त र एसिस्टेन्ट म्यानेजर पदको क्षेत्रमा 23 अगस्त। एयरपोर्ट अथोरिटी अफ इन्डिया नामक सङ्गठनमा रिक्त भएका 399 पदको निम्ति आवेदन मागिएको छ। म्यानेजर 260 पद, मासिक वेतन 60,000 रुपियाँबाट 180,000 प्रार्थीको उमेर 32 वर्षभित्र रहनुपर्छ। जुनियर एक्जिक्युटिभ पदका सङ्ख्या 129, मासिक वेतन 40,000 रुपियाँबाट 140,000 छ। प्रार्थीको उमेर 27 वर्षभित्र रहनुपर्दछ। पदअनुसार प्रयोजनीय शिक्षागत योग्यता र अरू तथ्य जानकारीको निम्ति आवेदनको वेबसाइट छ www.aai.aero। आवेदनको अन्तिम मिति आगामी 7 सेप्टेम्बर। रोजगार समाचार यति नै हो। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीबाट। श्रोताबिन, कार्यक्रममा अब हामी प्रस्तुत गर्न जाँदैछौँ आज बिहिबार युवा कार्यक्रम। यसै कार्यक्रम अन्तर्गत आउनुहोस् त सुनौ सुनखरी भोलाजारका श्रोताहरूले प्रस्तुत गरेको एक विविध कार्यक्रम। कार्यक्रमको सञ्चालना छ डम्बर छेत्रीको।
1: नमस्कार, आकाशवाणी गुवाहाटीका

मुसर उत्तराखण्डमा सुनखरीसँग बढझारको तर्फबाट म डम्बर छेत्री अभिवादन टक्र्याउँदै हजुरहरूका समक्षमा धेरै गीत र कविता लिएर आएको छु। लौ त श्रोतागण, प्रारम्भमा सुन्नुहोस् एउटा झ्याउरे गीत।

0: कविताको शीर्षक छ माया। कति न्यानो माया रहेछ, सधैँ याद आउँदछ, के भनेर गीत सुनाऊ चोट उसलाई लाग्छ। साइनो बाँधेछु सधैँ हाँसखेल गरेर, चिन्न गाह्रो पर्छ रहेछ माया दिएर। आकाश गडाङ गुडुङ गर्दै ब्रज कहाँ पर्छ र, हुटी ट्याउले राति कतै आकाश थाम्न सक्छ र। मुटुभरि घाउ बनी बसेको त्यो तिर्सना, आउँछ याद घरिघरि सक्दिन है बिर्सन। झर्न बनी आए तिमी बालु सजाइदिउँला, मनभरिका खुसीहरू हाँसी हाँसी बाटुला। महु भन्ने भावनामा गाँस छुटिन्न, खुसीभित्र लुक्ने माया दुखैमा भेटिन्न। माया, यो माया कति न्यानो माया रहेछ, सधैँ याद आउँछ, के भनेर गीत सुनाऊ चोट उसलाई लाग्छ।
1: यो पछि नै सुन्नुहोस् अर्को एउटा गीत, गाउँदै हुनुहुन्छ डम्मर दाहाल।

0: यहाँपछि सुन्नुहोस् एउटा कविता गाउँदै हुनुहुन्छ सागर दाहाल।
1: मेरो कविताको शीर्षक छ माया। कति न्यानो माया रहेछ सधैँ याद आउँदछ, के भनेर गीत सुनाऊ चोट उसलाई लाग्छ। साइनो बाँधेछु सधैँ हाँसखेल गरेर, चिन्न गाह्रो पर्छ रहेछ माया दिएर। आकाश गडाङ गुडुङ गर्दै ब्रज कहाँ पर्छ र, हुटी ट्याउले राति कतै आकाश थाम्न सक्छ र। मुटुभरि घाउ बनी बसेको त्यो तिर्सना आउँछ याद घरि।
2: श्रोताहरूले तिन्जेल सुनखरीसँग भोलाजारका सदस्यविन्दले प्रस्तुत गरिया विविध कार्यक्रम सुनिरहनु भएको थियो। श्रोताबिन, यसका साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम पनि यहीँ टुङ्गिन्छ। भोलि फेरि दिउँसोको 3:15 हामी कार्यक्रमको कोसेलीसहित उपस्थित हुने नै छौँ। लौ तबसम्मका लागि आजलाई बिदा दिनुहोस्। नमस्कार।